बिल्कुल। आज का ये उम्मीद करती हूँ खूबसूरत सा प्रोग्राम, मैं जिसमें कोशिश कर रही हूँ पूरी आशा अख्तर पूरी कोशिश कर रही अकॉर्डिंग टू द वेदर जो है, नेचर जो है इतनी हमारे इर्द गिर्द हसीनों जमील रंगों में चहक रही महक रही है, फिर मैंने सोचा कि क्यों ना हम मैं ये देखूं कि हमारी नेचर जो है, हमारी फितरत जो है कुदरत के इन असूलों के ऊपर काम करती है। हम क्यों बोरियत महसूस करते हैं, हम क्यों सैड हैं, हमारी खुशी का राज दिस एंड दैट, वो सारा अभी प्रोग्राम में हम करेंगे जनाब डिस्कस। इससे पहले हमारी वेबसाइट bradfordasianradio.co.uk जी, और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 जी, हमें आप भी अपनी आरा खूबसूरत आरा दे सकते हैं, खूबसूरत सी फरमाइश कर सकते हैं, और अगर आप मुत्तफिक हैं हमारी ही खूबसूरत जो इस वक्त पैकेज है हमारे खूबसूरत पैकेज से, तो इट्स ऑलराइट, नो प्रॉब्लम, आप सुने। और उम्मीद करती हूँ कि कानून कुदरत के ये सेहत अफजा कानून जो है हम अपने ऊपर लागू करें तो कितने हम खुश रहें। खुशी इस बात को ही होगी कि जो नेचर हमें पैगाम देना चाहती है, नेचर इज फॉरएवर फॉरएवर, ये नोट करें बात। मौसम आते हैं जाते हैं, नेकेड हो जाते हैं ये जो दरख्त हैं, क्या ये स्ट्रॉन्ग वर्ड है, लेकिन ऐसा ही है हकीकत, बिल्कुल वो जिसे कहते हैं उनका वो पत्तों वाला लिबास, फूलों का वो सब कुछ उतर जाता है, लेकिन उन्हें पता है किसका इंतजार करते, बहार के आने का, बहार को बहार की तरह इंजॉय करते हैं। कानून ने कुदरत, क्या ख्याल है। और फूल जब खिलते हैं तो पूरी खूबसूरती के साथ, उनको परवाह नहीं है कि उनको किन किस मकासद के लिए इस्तेमाल किया जाएगा, कहाँ इस्तेमाल किया जाएगा, लोग इसको रौंदेंगे या लोग इसकी कदर करेंगे, वो रनाइयों के साथ ताबियानियों के साथ खड़े होते हैं। मिसाल आपको दी गई एक कादावर तनावर दरख्त, मजबूत जो है, स्ट्रांग घना है, देता है छाओ, इससे मुबर्रा हो कि उसके नीचे कौन बैठता है, कौन उसकी छाओ से लुत्फ अंदोज होता है कौन। लेकिन एक बात जरूर है, ये दरख्त भी उन मुअज्जज़ और बरगजीदा हस्तियों को जो इनके साए में बैठे खुशी महसूस करते हैं। ये फिर इस्लामी प्रोग्राम फिर जब होता है, और फिर वैसे अगर इसमें भी डिस्कस करने लगें तो बहुत तवील हो जाएगा प्रोग्राम। मैं चीदा चीदा पॉइंट्स लेके आपके गोश गुजार कर रही हूँ कि हम कैसे इस नेचर को अपने अंदर समो कर समेट कर खूबसूरतियों से लुत्फानंदोज हो सकते हैं। बिल्कुल। और कांटेदार खारदार झाड़ियों का क्या मकसद है। सियाने कहते हैं कि तुम में मिठे होन तो गिद्दड़ उजाड़ां दे विच छोड़ जान। सोचिए ये जो मिसालें होती थी ना, तो अल्लाह जन्नत नसीब करे मगफरत फरमाए हमारी वालदा की, तो कहते कि ये इनका मकसद क्या है, हम चिढ़ जाए बच्चों, नहीं हमने नहीं ये सुननी बात क्या है। ऑनेस्टली कहते ना कि सियानिया दा आख्या या क्या या ते ओलिया दा खादा या बाद च असर कम करदा, यही तो गल समझानी है जी। ए अनमोल अजी खजाना, ओल्ड इज गोल्ड, क्या हम कदर करते हैं कैसे इन रिश्तों को। अल्लाह जी मैं जब देखती हूँ इन सारी चीज़ों को, खुदाया तूने एक एक बात हमें समझा दी, इसके बाद भी हम ना शुक्री फाबी अलाई रब्बी घुमा तो कजीबन, कैसे इनकी नियमतों को, कैसे कानून कुदरत जो है हमें पैगाम दे रहा है, क्या ले रहे हैं हम, क्यों फिर भी अफसुरदा। और ये सोचना है हम सब के लिए, ये लम्हा फिक्रिया है। ऐसे ऐसे मिसालें आगे बढ़ाते जाएंगे, जिंदगियों जिंदगी की रानाइयों की तरफ आए,
اور میرے پاس ایک صحت کے حوالے سے بات کی گئی کہ حفظان صحت کے اصول جو قدرت ہمیں نظام قدرت ہمیں سمجھاتی ہے کیا ہم اس کے اوپر عمل کرتے ہیں, کیسے کرتے ہیں, کیا کرنا ہے, کیوں کرنا ہے. عائشہ اختر کو اتنی ہی زبان دی گئی ہے جتنی کہ وہ بول سکتی ہے, مزید وہ آگے قدم نہیں بڑھا سکتی کہ آگے وہ کہتی خطرہ ہے. میں بڑی اچھی مثال دیتی ہوتی ہوں کہ ہم جب ڈرائیو کرتے ہیں تو ایک روڈ کے اوپر لکھا ہے نو انٹری. میں کہتی ہوں ہم پریکٹیکل لائف میں کیا کرتے ہیں, ہمیں پتا ہے کہ یہ نو انٹری کا سائن ہمارے رشتوں میں اور ارد گرد کے ماحول میں, پھر اوتھے جا کے کیا میں لفظ بولوں, اڑنگا جو بھی ہے, آپ جاتے ہو اس سمت تو ڈینجر تو جو ہے اس کو سامنا کرنا پڑے گا. یہ کوئی میں ویسے مذاق کی بات نہیں کر رہی, اور اس لیے آپ خود بھی سوچیے. پھر ڈرائیو کرتے ہوئے ہمیں بڑے سے دیکھنا پڑتا ہے, کتنا الرٹ رہنا پڑتا ہے. آپ اور میں سوچو پریکٹیکل لائف میں کیا ایسا نہیں, کتنا کچھ احتیاط, سمجھ, عقل, وقت کو کیچ کرنا, جنریشن کو آگے لے کے جانا, دس اینڈ دیٹ. اگر ہم یہ سارا کچھ ٹو مچ ایک ہی گالپ جسے کہتے ہیں لکمے میں ہضم کرنا چاہیں گے تو ہضم نہیں کر پائیں. سلو اینڈ اسٹیڈی وینز دا ریس. سلو اینڈ اسٹیڈیلی ہم نے کیسے جانا ہے, کیا خیال ہے؟ ویسے مجھے آنیسٹلی میں ایسا کوئی بن نہیں رہی ہوں, لیکن پھر مجھے یاد آ جاتی ہے اپنی بچپن کی, ہمارے کزنز ہوتے اور کہتے تو پلیز چھپ رہا اسکالر, تمہاری باتیں ہماری سمجھ میں نہیں آئیں گی. تو مجھے لیکن اچھا لگتا ہے کہ میں سمجھتی ہوں کہ یہ بہت حد تک ہمارا, یہاں پہ میں ایک پوائنٹ آپ کو بتانا چاہ رہی تھی, کمپنی ہماری کیسی ہے, ہمارے اچھے اساتذہ کرام ہیں, سب سے پہلے ہمارے پیرنٹس, ہمارے بردر سسٹرز, ان کی رسپیکٹ, بڑوں کو, بڑے کی جگہ چھوٹوں کو. یہ میں لے کے آ رہی تھی کہ ہم نے پریکٹیکل لائف میں ان چیزوں کو کیسے دیکھنا ہے, کیسے مد نظر رکھنا ہے. جناب میں اچھا یہاں پہ پھر بات وہی آ جاتی ہے, جب میں پوئٹری سے مجھے بری طرح پیچھے کر دیا گیا کہ تم تو بہت سینسٹیو, تم بہت روتی ہو, نہیں تم اس میں تم بالکل اپنا آپ ختم, پوئٹری بند کرو. وہ کی کہتے ہیں پھر دوسرا, یہ تو شاعر نے ایسے کہا ہے, تم کیا کہتی ہو یہ بتاؤ. پھر ہاں یہ تو بات ہے, وہ سمجھانا یہ چاہتے تھے. اور مجھے بڑے, میں اللہ تعالیٰ کا شکر, میں اس لیے کہتی ہوں کمپنی اچھی رکھیں جو آپ کو گڈ ایڈوائس دے. پروفیسرز, ٹیچرز بڑے بڑے اچھے ماشاء اللہ, پھر اسی طرح سے بڑی بڑی اچھی میری ماشاء اللہ فرینڈس, زیادہ تر الحمد للہ ٹیچرز پروفیسرز جو ہے نہیں میری, آپ کو اتنی اچھی پوئٹری نہیں. آپ بتائیے آپ کیا پریکٹیکل لائف میں کرنا چاہتی ہیں, کیسے آگے بڑھیں گی. دیکھیں میں اس یہاں پہ کسی کو بھی جو ہے وہ بنا نہیں رہی ہوں ٹارگیٹ, یا کسی کو ڈی گریڈ کرنے کی کوشش کر رہی ہوں. میں ایک اپنی نیچر کے بارے میں کہ ہم, ہماری نیچر جو ہے وہ کس ٹائپ کی ہے, اور ہمیں مشورہ کیسا دیا جا رہا ہے, ہماری کمپنی کیسی ہے, وہ کیسے ہمیں, ہم سب ایک ایسی کمپنی کے مرہونے منت ہوتے ہیں کہ جو واقعی ہمیں نکھار دیتی ہے, ہمارے اندر کے ٹیلنٹ کو لے کے آنا باہر, اپنے سکلز کو یوز کرنا. یہ فلسفی کی باتیں نہیں ہیں, فلسفی کی نہیں, یہ پریکٹیکل لائف ہے. آنیسٹلی اسپیکنگ اگر کہیں پہ کوئی مجھے کوئی اچھا کہے تو میں کہتی ہوں سب سے پہلے تو اللہ کی ذات ہے اس کا شکر, اور پھر اکارڈنگلی مجھے جن ہستیوں سے فیض ملتا ہے, آپ سب کو ملتا ہے, آپ بلکہ آپ اگر لائک کر رہے ہیں, میں ہمیشہ سے کہتی ہوں گفتگو وہی لائک کرتا ہے جس کے اندر خود کے یہ کوالٹیز ہوتی ہیں. پھر وہ کوانٹٹی نہیں کوالٹی دیکھتے ہیں, یہ بھی میرے بہت ہی اچھے ٹیچر نے وہ سمجھ گئے ہوئے, اگر میرا پروگرام سن رہے ہیں تو وہ ہمیشہ سے کہتے تھے کہ ہم نے کوالٹی کو دیکھنا ہے, کوانٹٹی کو نہیں دیکھنا. تو یہ جو چیزیں ہیں ان کو ہم قانون
قدرت کے تحت کیسے اپلائی کریں, خوش رہیں, آباد رہیں, شاد رہیں. میری ٹاپک جو ہے میرا اتنا سکیل نہ ہو جائے کہ آپ کہیں بس کرو بی بی. تو ایک خوبصورت سے سانگ کا سہارا لیتے, سنتے ہیں اور پھر آپ کی فیورٹ گفتگو کو آگے بڑھاتے ہیں. کیا خیال ہے؟

0: دوستو میں معذرت خواہ ہوں، اپنے دو احباب جو تشریف لائے تھے ان کے اسماء گرامی اور انہیں محفل میں شامل کرنا بھول گیا تھا۔ بھگت سنگھ صاحب لیڈ سے ہماری بزم میں تشریف لا چکے ہیں اور مؤدبانہ سلام، پیار اور ڈھیروں دعاؤں کا تحفہ لائے ہیں تمام سامعین اور ناظرین کی خدمت میں۔ پردیسی مجید صاحب کا یہ تحفہ تھا، ہم نے ان کے نام کیا۔ اس کے علاوہ شہریار صاحب تشریف لا چکے ہیں اور آپ ہمارے ہمراہ موجود ہیں نارتھ ہالٹ لندن سے، اور کہتے ہیں کہ ہم اور ہمارے تمام اہل خانہ اس وقت آپ کے پروگرام سے محظوظ ہو رہے ہیں، آپ نے جو غزل سننا چاہیے انشاءاللہ ہم ضرور شامل پروگرام کریں گے۔ کہتے ہیں کل کی غزل ہم نے کہہ تو دی آپ سے لیکن ہمیں لطف نہیں آیا۔ میں سچی بات عرض کروں، مجھے بھی حامد علی خان صاحب کی گائی ہوئی اس قدر خوبصورت غزل تھی نوشین گیلانی کی محبتیں جب شمار کرنا، بہت خوبصورت غزل تھی لیکن انہوں نے اس کو اس قدر لٹکا دیا کہ اس کا سارا لطف اور سارا مزہ خراب ہو گیا۔ میں یہی میری کیفیت تھی کہ میں نے آپ کی خواہش پر لگا تو دی تھی لیکن لطف مجھے بھی نہیں آیا، بلکہ مجھے یہ لگا کہ ہیں تو یہ خان صاحب لیکن انہوں نے ایک بہت حسین خوبصورت غزل کا خون کر دیا۔ بہرحال آج جو غزل آپ نے سننا چاہیے یہ میرے بھی دل کے بہت قریب ہے، حضرت احمد فراز کی، انشاءاللہ العزیز ہم ضرور آپ کی نظر کریں گے۔ آپ سن رہے ہیں بریڈفورڈ ایشین ریڈیو 1413 میڈیم ویو پر، یارکشائر کی اس حسین وادی میں، دنیا کے چہار کونوں میں آن لائن www.bradfordasianradio.co.uk پر سنا جا رہا ہے۔ ہمارے محترم جناب ریاست صاحب کہیں باہر گئے تھے، وہ بھی تشریف لا چکے ہیں۔ ریاست صاحب، آمد آپ کی ایسے ہوئی ہے کہ اس کمرشل کے وقفے کے بعد ہم آپ سبھی کا پسندیدہ سیگمنٹ وجود زن سے ہے تصویر کائنات میں رنگ لے کر حاضر ہوتے ہیں جو تھوڑا سا طویل ہوتا ہے، سو ہم یہ وعدہ کر سکتے ہیں کہ اس کے بعد آپ کا تحفہ آپ کی نظر اور آپ کے اہل خانہ کی نظر ضرور کریں گے۔ تو دوستو سنتے رہیے بریڈفورڈ ایشین ریڈیو 1413 میڈیم ویو پر، اور یہاں ہمارے یارکشائر میں رہنے والے ہماری نشریات ڈی اے بی ریڈیو پر بھی سن سکتے ہیں ہماری یہ، اور یہ ہیں بہت آسان ہے، بی ایف ڈی، الفابیٹیکلی بی پہ جائیے، بی ایف ڈی آئے اسے کلیکٹ کر لیں اور لائیو نشریات میں شامل ہو جائیں۔
1: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
2: For over 75 years, Kashmiris have struggled for freedom against brutal oppression. Their story has never been told in cinema. Until now. Coming to the UK this July, Saffron Kingdom, screening at Cineworld in Bradford, Manchester, and Ilford. Get your tickets today at linktr.ee/skukjuly.
3: اصل سونے کے زیورات کے لیے دبئی چلے،
4: مگر دبئی کا ٹکٹ تو ہم نے لیا ہی نہیں۔
3: ارے پگلی، اب دبئی بریڈفورڈ میں ہی آ گئی۔ جی ہاں، دبئی جیولرز نے وائٹ ایبے روڈ پر پیٹرول اسٹیشن کے پاس خوبصورت زیورات کا شاندار شو روم کھول دیا ہے۔
4: جھل مل کرتے کانٹے، بالیاں، کنگن، گلے کے ہار 22 اور 24 کیرٹ گولڈ میں تیار،
3: ٹاپ کوالٹی، بہترین سروس، اوپن 7 ڈیز،
4: 30 ویٹلی ہل بریڈفورڈ BD8 8NG، فون 01274 477257۔ دبئی جیولرز۔
3: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद आदर पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा चावल दालें मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL। बुखारी पसंद आपकी और हमारी बुखारी।
5: दूल्हे का सेहरा सुहाना लगता है।
4: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
3: मिलान दुल्हा हाउस 8183 व्हाइट एबी रोड ब्रेडफोर्ड BD88DR। टेलीफोन 07885428349। अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड।
4: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
3: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
4: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
6: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
3: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
6: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
3: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA। फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
7: हिसाबे उम्र का इतना सा गोशवारा है, तुम्हें निकाल के देखा तो सब खसारा है। मैं महमूद रिजवी अकाउंटेंट्स, जी हाँ, छोटे से छोटे टैक्सी अकाउंट से लेकर बड़ी से बड़ी कंपनी के अकाउंट्स बनवाने के लिए काबिल एतमाद नाम महमूद रिजवी अकाउंटेंट्स। ऑडिट एंड अकाउंटेंसी, टैक्सेशन, VAT, बुककीपिंग, पेरोल, फंडरेजिंग, कंपनी फॉर्मेशन, मॉर्गेजेस। अकाउंट्स के किसी भी मसले के लिए ना हो परेशान, क्योंकि आपकी मुश्किल करेंगे आसान महमूद रिजवी चार्टर्ड सर्टिफाइड अकाउंटेंट्स। महमूद रिजवी, ग्रेट हॉटन रोड, ऑन ब्रैडफोर्ड, 424453। महमूद रिजवी।
8: You're listening to Bradford Asian Radio on 1413 AM.
0: दोस्तों, वक्त हुआ है आपके पसंदीदा सेगमेंट वजूदे जन से है तस्वीरे कायनात में रंग। आज हम एक ऐसी नौजवान शायरा को सुना रहे हैं कि जिसका कलाम आजकल महाफिल में बे इंतहा सराहा जा रहा है, और इस सेगमेंट का मकसद है अपनी उन तमाम ख़वातीन शुआरा को खिराज अकीदत पेश करना कि जो आज हमारे साथ मौजूद हैं उन्हें खिराज तहसीन, और जो मौजूद नहीं हैं उन्हें खिराज अकीदत पेश करना। आज की हमारी नौजवान शायरा हमारी मेहमान हैं चांदनी शबनम, जो बहुत खूबसूरत शेर कहती हैं और आज आपको भी अपने खूबसूरत अशआर से नवाजेंगी। आइए आज की मेहमान शायरा को दावत कलाम देते हैं, मुलाकात कीजिए चांदनी शबनम के खूबसूरत कलाम से और उनसे।